अच्छा जी प्रोग्राम की रास्ते टाइम कम दें और परुणतास्तो माय एड्रेस से शामिल कड़ी विंदन ची कम दे के एड्रेस से माता उसको शामिल न कड़ी दुदा से कारु कहीं चितासुद 0333 50 19 20 मानी तासुर अब तक कोली जुबेर से सरा दो दो अगवी नंबर दें और पदे बानी ची कम दे अगी नगता सु तपूस के बुलवाड़ी या एड्रेस हवाले से मालूम के बुलवाड़ी इनशाला अगी बताओ से लाजिमी एड्रेस दर कही انشاءاللہ ما چتا سو تک مو خویند تو ویل کم رونو تو ویل چیز مونگ دیس ناکا اسمیڈکس پاکستان انتخاب یو زل لازمی ہو کئی یو زل استعمال کئی ستاسو پیسی با نزایا کی گی ستاسو پیسی با بالکل جی پخپل زیبان دی پرتی وی یو زل انتخاب لازمی دے چی انتخاب دی نوی کڑے استعمال کڑی دی نوی نو بیا چی کم دے چالا بالکل آغا شان ریزلٹ نمیلاوی گی او استعمال کئی چی ریزلٹ دردنکو کم دکاندار نا دراوڑی دی پخپل پیسی تی واپس واخلا

0: ओके जी, वंस अगेन क्योंकि रिहानी भाई जी, रिश्तों की रस्सी कमजोर तब होती है जब इंसान गलतफहमी में पैदा होने वाले सवालों का जवाब भी खुद बना लेता है। देर कीमती खबरें छोटू शिहानी जहान मना वही रकीब हटक वंस अगेन राज भाई। एक बात बताऊं आपको, मैं लास्ट में प्रोग्राम में कॉल करने की कोशिश करता हूं क्योंकि नए लिसनर को मौका मिल जाए। बिल्कुल जबरदस्त आदत दे जबरदस्त दगा खबर है जी, बिल्कुल जी नवी नवी किम लिसनर उसी का नाम ना हमेशा मुकाबिर कवल पे चार दिए रकीबो विश्योर ये विश्योर खबरें कवे जी। थैंक यू सो वेरी मच रकीबो। वैसे रेफत हटक वैसे राज भाई गना राज भाई सहला दे वैसे राज भाई एमओ मोबाइल सब पैदा हो नकड़ा जगह से काल न मिला विजी और सबो को तरीका रोता वशा या इस तरीका रो सरा नष्ट ट्राई में पका वैसा के स्मार्ट खबर है का मिला उस उम्र सरा इस तरीका नष्ट है जी वो कोशिश पका विजी रेफत है वैसे मैं क्यों तुझे हाँ स्वीट भाई जानी मुझे हाँ मड़ाई न तो खड़ा लिए जगह कहना छे अरबंदे ग्रोन ये माशाल्लाह जी वही सोना बात के बो ये खुरू जोनी खटक खुशी था और चोटी महवेशो को सलाम वालेकुम सलाम खुर जाने यो जहान मानना मिक्रोटी हाँ स्वीट भाई जानी अल्लाह आपकी हर जायज हाजात को पूरा करे। अल्लाह आपको इतनी खुशी आ दे जैसा कि आपने तस्वर भी ना किया हो। लवली स्वीट भाई जानी मैं आपकी सिंपल एंड फुल हैप्पी सिस्टर वेरी क्यूट रोशिहान टेक केयर सी यू बाय बाय। ओके जी बाय बाय फिर मैं लादल वाला भगवान जी क्यूट रोशिहान यो जहान मानना कैमरे सर हम ही काम पर रहा हो यो कॉल कर जी। अस्सलाम वालेकुम जी। जी अस्सलाम वालेकुम।
1: बुलाने में कुछ देर तो लगती है।
0: हाँ हाँ
1: यादों को बुलाने में कुछ देर तो लगती है, दिल को समझाने में कुछ देर तो लगती है गालिब
0: जी जी।
1: बड़ी महफिल में जब कोई याद आ जाए फिर आंसू को छुपाने में कुछ देर तो लगती है।
0: वाह जी वाह वाह जी वाह जी दाबर सर आज सूख भी रहा खुश आवाज
1: रकीब
0: खटा खबर है कहो रकीब वो तो था सिफात कॉस्मेटिक्स दगा शो की रेड वेलकम हर गले
1: मनना राज भैया जहान मनना अला पक्का नू मरदीर की रात गरमा गरमा के रे
0: हाय हाय हाय वही चे पसे फत बदी दा खुसन किताब डकड़म काश वफा दे हम दा खुसन बराबर वे
1: बिल्कुल बिल्कुल रहमान बाबा होटे रे खुदे खुदे पे दात लिख के को बस टाइम कमी है ना
0: टाइम कमी में दा खबर है दा जी।
1: बस राज भैया दा टीम ऑपर दा जरा तसल्ली कर रहा हूं मैं चाहे मिशन पूरा ऐसे प्रोडक्ट यूज करो ऐसा साइड इफेक्ट नहीं मतलब सड़ी का फायदा है कहीं नुकसान नहीं कहीं क्या ना
0: बिल्कुल रखी वो दगा से दा जी कुर्बान
1: दगा से दा हमेशा से पूरा अच्छे यू साइड सड़ाए मतलब पैसे लग गई कोशिश कही चाहे अच्छा प्रोडक्ट रोक ली चाहे अच्छा रिजल्ट भी नो कर्जा फजूल के पैसे वो लगे नयो प्रोडक्ट लबल लगे मतलब तो तस आगे मतलब फायदा न दे रहा थी नो पछाड़ दो दो हमेशा से पूरा दस यू साइड चूज का तो फायदा जरूर है सभी का पैसे वो लगे कम अज कम बेटा सभी टीम पछतो की पशेमाना
0: पशेमाना नए लखा बिल्कुल सब प्रोडक्ट यूज करवाई दिशे का नए लखा सिफात कॉस्मेटिक्स सरेंगे
1: बिल्कुल लगा सिफात कॉस्मेटिक्स बिल्कुल यूज होता नोम लरी
0: बिल्कुल नोम दा यो ब्रांड दा जी लगा से दा बिल्कुल रखी वो यो जहान मना टाइम रोसा कुर्बान देर काम पोते दा अब इज्जत खाओ खाला जी।
1: अब बस रस भाई किसो का रेडियो अमन उर भी अगर कोना था मैं दाव सलोम देखा था बस दो से मुझे पता हुआ गानों की याद थी
0: ओके जी अल्लाह फामा ओके दी अल्लाह फामान थैंक यू सो वेरी मच खुश रोर जान बिल्कुल रकीब हटक दे मालक सिंह जी का रखना यो जहान मना थैंक यू सो वेरी मच। सो खोजा और दुन को टाइम रो सरा भी चे दा काम पोते दा बिल्कुल सो मेंटर रो सरा पोते दी टोला और दुन को यो जहान मने कहो मजीद कहा सी तुसर रहूं दी वागे में डेर बाशना माजरा चारो दा मैसेज जो करल कना बिल्कुल जी अगो यो जहान मनना थैंक यू सो मच और दुन के दी अगो हां डेरा डेरा शुक्रिया यो नड़े मनना करक ची सुन रहा और दुन की दी मजा अगो हां यो जहान मनना खुश रो तो से जिंदगी भाव का सबो तो यो जरी बात सरा मुलाकात के जी बिल्कुल सिफात कॉस्मेटिक्स के जो सुन रहा प्रोडक्ट के कागज से पोते का फेस वॉश दी जी और दिन अलावा जी बिल्कुल ब्यूटी सोफा हाँ ब्यूटी क्रीम हाय हाय पर वो रोखी रखा था मुना जी चाचा संदरा कुछ लास्ट के बिल्कुल आगो दे बनाए बिल्कुल तो सिफात कॉस्मेटिक्स इंतहाब का वाला शायद तो बेहतरीन रिजल्ट चिना आगा इंशाल्लाह मिलावे जी और करक की जना बिल्कुल करक ची सुमर हावरी दुन की आवाज और भी करक के तुस्ता इसलिए बिल्कुल दागा प्रोडक्ट चिना मिलावे दलैसी मैं न करक बाजार के मिलावे दलैसी هغې سره هم بیرې کلي کې میلاویدلی شي، تخت نصرت کې میلاویدلی شي، میٹا ہیلو کې میلاویدلی شي، بدر ہیلو کې میلاویدلی شي، ٹھیری کې میلاویدلی شي جی، یعنی کہ مینس ہر ځای کې تاسو میلاویدلی، ڈومیل کې تاسو میلاویدلی شي، بنو کې میلاویدلی شي جی، لکی کې میلاویدلی، نوران کې میلاویدلی شي جی، ٹھانگ کې میلاویدلی شي، او ٹھانگ کې به تاسو بالکل زربدان اجی صاحب سره میلاویدلی شي جی بالکل، اور غنی علاوہ ڈیر اسماعیل خان کے ہم ملاوی دلے شی، اور کر کے بالکل دغا تو سچا سر ملاوی دلے شی بالکل جی، حاجی خان بہادر گل حاجی مارکیٹ میں بازار کر سٹی کے ملاوی دلے شی، عبد الرحمن کاسمیٹکس کمرشل پلازا جی مین بازار کر کے ملاوی دلے شی، اول جان صافی عمر دین پلازا کر کے ملاوی دلے شی، بائیس گریٹ عمر دین، بائیس گریٹ شاپنگ سینٹر جی عمر دین پلازا مین کرک سٹی بازار کے ملاوی دلے شی، رحمان اللہ کاسمیٹکس عمر دین پلازا کرک سٹی بازار کے ملاوی دلے شی، نواب بیکری جیل چوک کرک ملاوی دلے شی، عادل بیکری جیل چوک کرک ملاوی دلے شی، نواب کٹ گیلری جیل چوک کے ملاوی دلے شی، سٹی اسٹور کرک سٹی بالکل جیل چوک کے ملاوی دلے شی، سٹی سپر مارٹ جیل چوک کے ملاوی دلے شی، ایوب پلازا جیل چوک کے ملاوی دلے شی، اور تیسرا علی کاسمیٹکس گارمنٹ ملک مصاحب گول مارکیٹ میں ڈھیلو کے تو ملا ہوئی دلشی، آفتاب کاسمیٹک ملک مصاحب گول مارکیٹ میں ڈھیلو کے تو ملا ہوئی دلشی، فینسی کاسمیٹک میں ڈھیلو کے تو ملا ہوئی دلشی، دبئی کاسمیٹک میں ڈھیلو کے تو ملا ہوئی دلشی، اور یہ سرا سر سبیر آباد کے تو ملا ہوئی دلشی، جواد کاسمیٹک سر جی، اور بالکل الکیس سپر اسٹور نیازی اسٹاف شام منصور شاپنگ، اچھا بالکل تو ملا ہوئی دلشی، اچھا نیازی اسٹاف کے ہاتھوں ملا ہوئی دلشی، عیساکو کے ہاتھوں بالکل عیساکو کے ہاں ملا ہوئی دلشی، او ٹھیری بزرگ کے ہاتھوں سے ملا ملا سو خوش اوریدن کو ٹائم سے سر ترسے دل تک زندگی فاو کلاس سبو تو یوسلی بیات استاد صفات کاسمیٹک دا پروگرام بالکل دخ کلا ناس کی زلی بیا ملاقات کی جی اخر پر بو جناب او بالکل خپل دوغان کھچے دی یوس ہوتا ہے صدا سے خبر اچھا اغا اوریدن کو جڑا نشانے میں رغل اگے بنے غوڑو باشنا او معذرت جی
2: It's 12 o'clock. Hourly time check is brought to you by Radio Aman. Jaan Rang Aman.

अल्लाह लजाना नो टेंशन हर्बल स्प्रे नहीं मिलती, मेरे अबू तो थक गए, असगर जनरल स्टोर के पास भी नहीं है। महीन फ्रॉम टॉन्क ओके मालूम के मतलब स्प्रे अल्तवली ने मिला विशेष दौर तमाय सीधा वैसे ڈیرا منن جی زڑ ہے ماشا خجی سے فلاسب دیمش آواز اڑ وچ ڈیرا منن جی سے فلاسب یو جہان منن جی خوشحال شی قدر من شی عزت من شی ہڈی ڈیرا منن جی تھینک یو سو مچ تزم کا پروگرام اور جی خوشوئی ڈیرا ڈیرا منن ہاں

0: रेडियो की लहरों पर बिखरती हुई मेरी आवाज सब धड़कते दिल तक पहुंचे। अस्सलाम वालेकुम एंड अस्सलाम वालेकुम टू द ऑल क्यू लिसनर्स ऑफ रेडियो अमन 88.4 टॉक एंड ग्लोबल एफएम 91 के तमाम सुनने वालों को मेरी तरफ से बहुत ही प्यारा सा मीठा सा जलेबी वाले सलाम। बिल्कुल जनाब जो मैंने मेरे भाई मुझे जहाँ जहाँ से भी कहाँ से भी सुन रहे हैं या सुन रही हैं उनको वेलकम जी। आइए नूप खैर अगले साथ बिस्मिल्लाह से जना मैंने की ठहरे लठहरे सारे हाथ सारे चेस सोने अलग है ना। तो बिल्कुल जनाब उम्मीद करें ना तो सभी खैर करिए होशो पे आए थे अपनी जिंदगी कुल बोम बोम बोम बोम बोम मजे गिनने बदे सो जनाब अपनी जिंदगी कुल बोम बोम मजे गिनने चाहिए क्योंकि जनाब दूरी वारा की जिंदगी है कोई अपनी जिंदगी कुल बोम मजे गिन खुश रहो खुशहाल रहो बिल्कुल जनाब कैसे हैं ठीक ठाक हैं आई होप बिल्कुल ठीक ठाक होंगे चाहे आप डेरा से हैं चाहे आप टांग से हैं और बिल्कुल अपनी जिंदगी से बहुत बहुत मजे लूट रहे होंगे जनाब। वैसे आज गर्मी बहुत ज्यादा है सो अपने आप को गर्मी से बचाइए ठंडी ठंडी छांव में बैठिए चाय का कप हाथ में लीजिए और हमारे साथ जुड़ जाइए। तो बिल्कुल जनाब दिस प्रोग्राम इज ब्रॉट यू बाय एज यू नो वेल किसन नेशंस पाकिस्तान किसन के खसूसी टाउन से ये प्रोग्राम आपकी खिदमत में पेश किया जाता है। तो बिल्कुल जनाब किसन की खसूसी टाउन से ये प्रोग्राम आपकी खिदमत में पेश किया जाता है। बिल्कुल जनाब किसन नेचर्स पाकिस्तान जो कि आपको खूबसूरती को लेकर आपकी सेहत को लेकर बेहद सीरियस है और आपको खूबसूरत बनाने का और आपको सेहतमंद बनाने का एक ख्वाब देखा है किसन ने और इंशाल्लाह ख्वाब पर पूरी भी आ रही है किसन की कंपनी। तो बिल्कुल जनाब चाहे आपको खूबसूरत बनाना हो चाहे आपकी जो है ना कमजोरी खत्म करनी हो किसन आपको पहले साफ में नजर आएगी। तो बिल्कुल जनाब दिस प्रोग्राम इज ब्रॉट यू बाय किसन नेचर्स पाकिस्तान। बिल्कुल जनाब ये प्रोग्राम आपकी खिदमत में केसन के खसूसी टाउन से पेश किया जाता है। केसन नेचर्स पाकिस्तान एक ऐसा प्रोडक्ट एक ऐसी क्रीम एक ऐसा फेस वॉश एक ऐसे सप्लीमेंट है इनके पास। बिल्कुल जनाब आपको मोटा करने वाली आपको कमजोर करने वाली आपको खूबसूरत बनाने वाली आपके हाथ पाओं को खूबसूरत बनाने वाली आपको गोरा बनाने वाली आपको चिट्टा बनाने वाली आपको A1 बनाने के लिए बिल्कुल जनाब आपको बिल्कुल हम शीशे की तरह कर देंगे ठीक है ना सही। आप बड़े चमकते धमकते बड़े खूबसूरत और बड़े मुतमईन नजर आएंगे जनाब जब आपसे कोई पता करेगा कि भाई क्या इस्तेमाल करती हो। आपके बाल बड़े खूबसूरत हैं आपकी जिल्द बड़ी खूबसूरत है आपकी स्किन बड़ी ग्लो कर रही है तो फिर आप कहेंगे कि मेरे मुंह पर तो नूर आ गया। नहीं मेरा आप जिसको कहने कि मैं केसन की क्रीम इस्तेमाल कर रही हूँ मैं केसन का फेस वॉश इस्तेमाल कर रही हूँ। तो बिल्कुल जनाब आज हम बात करेंगे केसन का केस जो ब्रांडेड फेस वॉशेस हैं बिल्कुल जनाब उसके बारे में आज हम बात करेंगे। हम बात करेंगे केसन का जो प्योर लवली वाइटिंग फेस वॉश है या केसन का गो पिंपल फेस वॉश है या फिर जो है ना केसन का ब्लू टवाइट फेस वॉश है। तो बिल्कुल जनाब बात करेंगे और केसन का जो लवली फेस वॉश है एक ऐसी चीज है जो हमारे रोजमर्रा जिंदगी का लाजमी हिस्सा बन चुकी है। बिल्कुल जनाब चाहे आप घर से बाहर काम के लिए निकलते हैं कॉलेज यूनिवर्सिटी जाते हैं बाजार जाते हैं या सारा दिन घर के कामों में मसरूफ रहते हैं हमारा चेहरा जो है वो गर्दो गुबार पसीने और इजाफी ऑयल का सामना करना पड़ता है। बिल्कुल जनाब कम से मुंगा खबर को द केसन कम से द प्योर लवली वाइटिंग फेस वॉश से। बिल्कुल जनाब दाद मुंगा जिंदगी यो डीरा खास इसे जनाब नन सबा जमानी के उल से अक्सर खुयान दे रकूर खारूना के भी सीर के जनाब अखिले वजह सासु मख बंदे अलमर्ज बंदे सासु चलक कलाकार को अखिले बाद सासु मख बंदे चिकम द ऑयल हम डीर ज्यात रासी अदीन अलवा सासु मख बंदे कील भी महासी भी छयान भी सासु मख तुर शे में भी सीर के जिस सासु मख बंदे दूड़े भी और इजाफी ऑयल भी जनाब अखिले द पारा मुदरत रामड़ी दी द केसन लवली फेस बिल्कुल जनाब रून हम इस्तेमाल वाले सी खोया हम इस्तेमाल वाले सी। बिल्कुल जनाब दा खोया दो पार हम डेर बेहतरीन से दे और रून दो पार हम डेर बेहतरीन से दे सीधे के नजर आपका सांस इस किस्म मसले भी सांस रखी सन और प्योर लवली वाइंडिंग फेस वॉश इस्तेमाल वाले सो। बिल्कुल जनाब और ऐसे में जरूरत होती है हम एक ऐसे फेस वॉश की जिसको हम कहते हैं केसन का प्योर लवली वाइटिंग फेस वॉश। बिल्कुल जनाब तो आज का मौजू है हमारे केसन का प्योर लवली वाइटिंग फेस वॉश केसन का गो पिंपल फेस वॉश केसन का जो ग्लूटा वाइट फेस वॉश है ठीक है ना जनाब। तो बिल्कुल जनाब केसन का जो लवली फेस वॉश है एक नुमाया बात इसकी अच्छी और भरपूर फोमिंग है। आप थोड़ी सी मिकदार हाथ में लें पानी के साथ उसे अच्छी तरह फोम करें और फिर चेहरे पर नरमी से मसाज करें। बिल्कुल जनाब ये फोमिंग सिर्फ देखने में अच्छी नहीं लगती बल्कि ये जो है ना फेस वॉश इस्तेमाल करते हुए एक ताजा और साफ सुथरा एहसास भी देती है। बिल्कुल जनाब कम चीज केसन ना प्योर लवली माइंडिंग फेस वॉश जनाब दी चिकम द जग वी असा सो जग वर्तवायो को ने सिर्फ जग वर्तवायो जग वर्तवायो जी देखने जी मुंगो को फॉर्म वर्तवायो जग वर्त पसराई की चवाई ओ पख्तो के मा पख्याल वर्त जग वाई जी देखने जनाब कला चिस्सा सो द फेस वॉश पखपल लासो बने मजो अगेन कम जग जोड़ी छ जनाब अगर जग चिकम द आम जग न द नूर फेस वॉश न डियर खाइस्तदा जबरदस्त छे लगो ने हम सो पख लासो बने उलगो दी दिस जग जोड़ी छ जनाब ओ इन सले سمرا ہم خویان دی ورونا دی دا کیسن چکم دا پیو لولی وائنڈنگ فیس واش دا مارکیٹ چ سمرا ہم فیس وشان دی دا ہون ڈیر مختلف دا او ڈیر خر رزلٹ دی جی از اخپل ہم استعمال ولی گئے ایو دا کیسن او پیو لولی وائنڈنگ فیس واش بالکل جناب ڈیر خیس دے ڈیر زبردست دے او ڈیر بہترین رزلٹ ما درا کھڑی دی چ مامک بند کم دا ائل وی ولی چ سکل بازار تزم کل دالزم کل دالزم بالکل جناب دا کور کارون وی بازار پلا سودی تز چکل روزم کنا بیا چ اگین باز کور تزم بیا دا پیو لولی وائنڈنگ فیس واش چکل ما خوم انجم یز چکل پروگرام تر اعظم کنا پی تے کم سے تے کیسن پیور لولی وائنڈنگ فیس واش دی دس زما خو می جم بیاز پروگرام مان ڈیر فریش فریش کی دی ما محسوس کی جی چ پمخ بن می چرے واورا اچے دل تے دی گنے جناب ساس ہم استعمال ولے سو دا کیسن پیور لولی وائنڈنگ فیس واش بالکل جناب بالکل جناب بالکل جناب او بل ما خبر دا کول چ دا چ کم دی ول فومنگ دا دی ول کم جگ دا دا چ کلا مطلب چ لیدلو بندا سر ډیر خله د تشکاری او دې سره چ کم اس کلا ساسو د فیس واش استعمال کی کنا اخین بعد ساسو ډیر تازگی او ساسو چ کم مخ دے دا ډیر صاف سترا احساس بدرته کوي جناب بالکل جناب اکثر لوگ نا فیس واش خریدتے وقت صرف نام یا پیکنگ دیکھتے ہیں لیکن اصل چیز یہ ہے کہ استعمال کرتے وقت پروڈکٹ کا تجربہ کیسا ہے بالکل جناب اکثر چ خلق وی کنا اکثر چ خلق دکاندار تے لڑ چھکنا ورتا چکل دالی اور کاؤنٹر کے نظر وی کنا بے وچ دا اکشل یو چکم فیس واش پرتا دا کنا دا ہما جرا صحیح نظر بات وہی ہے کہ آپ کو جو بھی دکان میں سب سے خوبصورت فیس واش نظر آتا ہے اکثر ایسا ہوتا ہے جناب آپ کسی سے پتہ نہیں کرتے مشورہ نہیں کرتے آپ سیدھا ہی چلے جاتے ہیں کاسمیٹک اسٹور میں آپ کو جو بھی سب سے خوبصورت فیس واش نظر آتا ہے نا آپ دکاندار بھائی کو کہتے ہیں بھائی یہ مجھے دے دو بالکل جناب وہی میں بات کر رہا تھا اکثر لوگ جب فیس واش خریدتے ہیں تو صرف نام یا پیکنگ دیکھتے ہیں لیکن اصل چیز یہ ہے کہ استعمال کرتے وقت پروڈکٹ کا تجربہ کیسا ہے بالکل جناب جیسا ہم دا پروڈکٹ استعمال کری بھی اول اگین مشورہ خلط چھے ورورا خورا ساچ دا کلا دا کیسن استعمال کری دی سر انگر ریزلٹ ملاو شوے دا چکل آدر توائی چھے ورورا دیر خر ریزلٹ رہتا ملاو شوے دا کنا کہتا ہم استعمال ہوا سیدھے کنا جناب سیدھے کنا جناب ساسو دا پارا دا ڈیرا بہترین او ڈیرا زبردست سو پروڈکٹ تم تو بھی لکی گی دا کیسن او پیور لولی وائنڈنگ فیس واش بالکل جناب ورنہ ہم دا ڈیر زبردست طریقے سے استعمال ویلے سی خویان ہم استعمال ویلے سی او دی نو جناب اہ ورنہ چ مخ بندے جڑے مبارک وی جناب ساسو جڑے مبارک چ کم دا وخت دی آد ڈیر سخت دی صحیح دی کنا جناب اخیر پر ہم ڈیر خاصتا دی ڈیر زبردست دی سر بساسو کم دا جڑے مبارک وشتان دی کنا دا ہن سر نرم سی او ڈیر کلی بس کاری جناب شائننگ وغیرہ سی صحیح دی کنا سی بالکل جناب اور یہی وجہ ہے کہ اگر آپ ایسا فیس واش چاہتے ہیں جو روزانہ استعمال میں چہرے کی صفائی کے ساتھ ساتھ اچھی فارمنگ بھی دے تو کیسن لولی فیس واش آپ کے لیے بہترین انتخاب ہو سکتا ہے بالکل جناب کسان سوائے چنز بھائی اداس فیس واش دے وچ زدہ روزانہ استعمال ہو اغیس ردما چکم دا مخ صفائی دا آد ڈیرا پخت طریقے بنی کی گئی اور خ فارمنگ بھی خ جگ ہم جوڑ بھی بالکل جناب زاز روپارا ڈیر بیسٹ ہوئی دے کم تو بھی لیکی گی دا کیسن لولی فیس واش بالکل جناب دا بستاسو یہ ڈیر خا اور ڈیر بہترین انتخاب بھی جسو کہ ہم استعمال بھی رزلٹ ملا بھی گئی بالکل جناب چاہے بہن ہیں بھائی ہیں نوجوان ہیں یا گھر کے بڑے ہیں اپنی جلد کی ضرورت کے مطابق اسے اپنی روزمرہ صفائی کے معمول میں شامل کر سکتے ہیں اسے استعمال کرنے کا طریقہ بھی بہت آسان ہے صحیح دیکھنا چاہیے استعمال والا طریقہ ہم در سر نوٹ کے جناب اول چکم دساس و مخ دادا چکم تک ابو سر لون کے بالکل جناب یا یو مناسب مقدار چکم دکیسن لولی فیس واش دادا بند لاس بنے واخ لے بالکل جناب او چکم ابو سر چی فوم جڑوی دا جگ جڑوی اخیر سر بدا اخبل پمخ بندے بدے سر مساج کوئی صحیح دیکھنا چن اگے نباد ابو سرا پخت طریقے بنے او منزل اگے نباد وز کے انشاء اللہ ساس و مخ بندے چکم دا آئل وی انشاء اللہ ہم رشی کا ساس و مخ بندے زیرو وی اسپیشل ورنو دا پارا ساس و زیرو مبارک وختان हम डीर बस रखा इस तरह और नरम ठीक है। जनाब इस्तेमाल करने का तरीका ये है कि पहले चेहरे को पानी से गीला करें, फिर मुनासिब मिकदार में केसन लवली फेस वॉश हाथ में लें, पानी के साथ फॉर्म बनाएं और चेहरे पर नरमी से सर्कुलर मोशन में मसाज करें। ठीक है जनाब, इसके बाद पानी से अच्छी तरह धो लें और साफ तौलिए से चेहरा खुश कर लें। ठीक है जनाब, और याद रखें कि फेस वॉश को आंखों के अंदर जाने से बचाएं अगर आपकी जिल्द बहुत तो। ठीक है ना जनाब, कोशिश करें कि आंखों के अंदर जाने से उसको बचाएं। वैसे केसन की जो फेस वॉशेज हैं जनाब, इसका कोई भी साइड इफेक्ट नहीं है, मैं आपको एक मरतबा फिर बता दूं जनाब। तो कम से कम केसन फेस वॉशेज दी दी इस किस्म हम साइड इफेक्ट नस्ता। ठीक है जनाब, तो केसन आपकी रोजमर्रा खूबसूरती और जाति निगहदाश्त के लिए खूबसूरत इंतखाब हो सकता है, मेरी बहनों के लिए, मेरे भाइयों के लिए। बिल्कुल जनाब, ये बल फेस वॉश हम दर्शो जनाब स्पेशल पखोया तो फरमाइश बंदे अहो खोया अहो मख बंदे दा बड़ा बड़ा पिंपल्स भी दा बड़ा बड़ा दानी भी और डीर परेशानी भी अनस भाई माँ उम्र हम डीर कम दे 15 काल उम्र में दे 16 काल उम्र में दे बल फेस वॉश इस्तेमाल हो अगी सर में दानी ची दिखन आजियाती है। बिल्कुल जनाब, स्पेशल अहो खोया दो पारा अहो वरुण दो पारा मतलब चिला ओ सुजवान शिव ही नहीं 16 साल 15 काल उम्र दे वही चिनस भाई दबल कंपनी फेस वॉश नजर नहीं इस्तेमाल हो अगी सर चिकम नमा पिंपल्स दी माँ दानी दी आजियाती है अगी सर मिलर जी की थी। बिल्कुल जनाब, सात रो पारा मेरा वड़ी दी द केसन गो पिंपल फेस वॉश। बिल्कुल जनाब, चेहरे पर बार बार निकलने वाले दाने हैं, पिंपल्स हैं, ब्लैक हेड्स हैं और इजाफी ऑयल है, ये मसला सिर्फ खूबसूरती को मुतासर नहीं करता बल्कि बाज़ुकात इंसान का एतमाद भी कम कर देता है। बिल्कुल जनाब, चेते कल दबा मख बंदी दानी राशि और नवी नवी जुवानी जे और देश रचे कम इंसान एतमाद हम खत्मी जी सी जखले नहीं हुआ पर मख बंदी दानी जी खलक बसो आए। बिल्कुल जनाब, उसका मसला हम निश्ता स्पेशल खोयां दो दपारा और वरुण दपारा डीर बेहतरीन औला जवाब प्रोडक्ट केसन गो पिंपल्स आप। बिल्कुल जनाब, स्पेशल चिस्ता सो मख बंदी दानी भी दानो स्पेशलिस्ट फेस वॉश जनाब मेडिकेटेड हम दे और नेचुरल हम दे। बिल्कुल जनाब, चिकम से नो मार्केट की फेस वॉश ना मिलावेगी द सिर्फ चिदकन दा मतलब से दी केमिकल जनाब और केसन चिकम द गो पिंपल फेस वॉश द मेडिकेटेड हम दे और कुदरती हम दे जनाब डेर खाओ और डेर जबरदस्त मिलावेगी मख बंदे बड़ी बड़ी दानी भी उम्र हम डेर ज्यादा न दे डारी जो अनस भाई चिरबल फेस वॉश इस्तेमाल हो अगे सर में एलर्जी वो मैडम चिकम द केसन गो पिंपल फेस वॉश जदी सर बस इस किस्म हम एलर्जी न की से दानी हम डेर जरूरत रखत में। सो बिल्कुल जनाब, बिल्कुल जनाब, बिल्कुल जनाब, आप इस्तेमाल कर सकते हैं केसन का जो ये गो पिंपल सोप है, गो पिंपल फेस वॉश है। बिल्कुल जनाब, अक्सर बहने भाई ये कहते हैं कि अंस भाई मेरी उम्र 14 साल है 15 साल है और मैं जो है केसन मतलब मैं कोई और कंपनी का फेस वॉश इस्तेमाल कर चुकी हूँ या करता हूँ या करती हूँ तो उसकी वजह से मेरे दाने ज्यादा हो जाते हैं या मुझे एलर्जी हो जाती है। तो जनाब ये केसन का जो गो पिंपल सोप है स्पेशल आपके चेहरे के दानों के लिए है और वो बहने वो भाई जो अभी अभी जवान हो रहे हैं उनकी 14 साल 15 साल 16 साल उम्र है और वो डरते हैं किनस भाई हम तो किसी और कंपनी की चीजें इस्तेमाल नहीं करते उससे हमारे चेहरे पर जो है ना दाने ज्यादा आ जाते हैं। ठीक है जनाब, तो आप केसन का जो ये गो पिंपल सोप है जनाब ये मेडिकेटेड भी है और साथ साथ जो है ना ये नेचुरल भी है। तो बिल्कुल जनाब आपके दानों को ऐसे खत्म करेगा कि आप जैसे आपका चेहरा जो है ना अभी अभी आपने जो है ना पता नहीं कैसे लग रहा है आपके चेहरे पर नूर आ जाएगा नूर। ठीक है ना, अभी तो आप चांद है, चांद में दाग है, जब चांद में दाग नहीं होंगे तो आप मुकम्मल चांद नजर आएंगे, फिर छोटी भी चांद नजर आ सी। सही है जनाब, सही है जनाब, तुम इस्तेमाल कर सकते हुए मेरे ओ भेड़िया ओ भिरा जिनकी उम्र हाले बहुत छोटी है तो आदेश बिरा चेहरे तो बहुत दाने निकले बदे में तो बहुत परेशानी में निके निके दाने हैं तो बहुत तंग करने नुकदे हैं तो भाई कोई कंपनी से ना इस्तेमाल कर सकता थी सो उसमें मेरे मतलब दाने वध बने लेकिन जेडे केसन द फेस वॉश है पिया केसन द गो पिंपल फेस वॉश है पिया स्पेशल मेरे भेड़िया वास्ते मेरे भिरावा वास्ते बहुत बेहतरीन है बहुत लाजवाब है भैया जनाब तुम इस्तेमाल कर सकते हुए अपने आप को खूबसूरत बना सकते हुए। तो बिल्कुल जनाब, बिल्कुल जनाब, बिल्कुल जनाब, अगर आपकी जिल ऑयली है, चेहरे पर बार बार दाने निकलते हैं या चेहरा दिन भर के बाद चिकना महसूस होता है तो अपनी रोजमर्रा स्किन केयर रूटीन में शामिल करें केसन का गो पिंपल फेस वॉश। बिल्कुल जनाब, इसे इस्तेमाल करते वक्त चेहरे को पहले पानी से गीला करें, मुनासिब मकदार में फेस वॉश की नरमी से चेहरे पर लगाएं, सख्ती से रगड़ने के बजाय हल्के हाथ से सफाई करें और फिर पानी से अच्छी तरह धो लें। बिल्कुल जनाब, याद रखें पिंपल सिर्फ फेस वॉश से हमेशा जो है ना ये खत्म हो सकती है। ठीक है ना जनाब, केसन का जो गो पिंपल सोप है जनाब, गो पिंपल का गो का मतलब है चले जाओ और पिंपल का मतलब है दाने, इसका मतलब है कि दाने तुम मेरे चेहरे से चले जाओ। ठीक है ना जनाब, द गो पिंपल मकसद दादा दे मतलब दादा चे गो वाई चे लाड़ सा और पिंपल वही दानो का और द फेस वॉश नाम दा से चे दाने पमा मख न लाड़ सा। सूर्य जनाब, इस्तेमाल हो दे केसन कम से द गो पिंपल फेस वॉश द सासो मख बंदी दानी भी आप इंशाल्लाह डीर जरूर से रखत मुशी। सही देखने जनाब, द केसन चे कम द गो पिंपल सोप द गो पिंपल फेस वॉश द सूर्य जनाब द पखपल मख बंदी अवल उबो सर لون کے اگین بعد ہلکا ہلکا مطلب چے ساتھ مکھ بندی رگڑ ورکو سر کنے جناب رگڑ ول ضرورت نشتا ہلکا ہلکا پخپل مکھ بندی لگو جناب سید کنے جناب حدیث رب انسل ساتھ مکھ بندی کم دانی دی دکیسن چکم دا گو پمپل سو فیس واش دے جناب حدیث رب ساتھ کم مکھ بندی دانی دی دا انشاءاللہ مکمل ختم شی سید جناب بالکل جناب کیسن گو پمپل فیس واش جب آپ استعمال کریں گے تو آپ کی جانب ایک بہترین قدم ہے آپ کے چہرے سے جو دانے ہیں نا وہ بالکل ختم ہو جائیں گے اگر آپ نے دنیا کے سارے فیس واش استعمال کر رہے ہیں آپ نے ساری کریم استعمال کر رہی ہیں اور آپ کے جو چہرے پر دانے ہیں دھونے جا رہے ہیں تو انشاءاللہ آج لے کر آئیں کیسن کا گو پمپل فیس واش انشاءاللہ آپ کے چہرے سے بالکل جو یہ دانے ہیں آپ چاند ہیں اور چاند پر داغ ہیں تو بالکل جناب چاند پر داغ ہر وقت مزہ نہیں کرتے ہیں سیدی کنجی نن ہم روڑی دا کیسن گو پمپل سوپ کا ساسو مخبندی دانی بھی وڑا دانی دی کا سری دانی دی ساسو عمر 14 کال دا 15 کال دا 17 کال دا ہر عمر کا سسٹم اویلیبل ہے سید جناب اودین لبا بیو بل فیس واش بھاری کا ہم خبری کو یو دا سے فیس واش کم تے ویلے کی گی دا کیسن گلوٹا وائٹ فیس واش بالکل جناب اگا خویان دے اگا ورونا سو کوئی چھے نس بھائی ماں مختور شمے دے ماں مقدیر ساملے دے بالکل جناب آپ کہتے ہیں کہ بھائی میرا چہرہ ساملا ہو گیا ہے میں چٹا ہونا چاہتی ہوں مجھے چٹے ہونے کا شوق ہے ٹھیک ہے جناب تو آپ استعمال کر سکتی ہیں کیسن کے گلوٹا وائٹ فیس واش اگر گلوٹا وائٹ فیس واش کے ساتھ آپ کیسن کا گلوٹا وائٹ کریم استعمال کرتے ہیں تو پھر سونے پہ سہاگا ہے بالکل جناب خوبصورت صاف اور نکھرا ہوا چہرہ ہر کسی کی خواہش ہوتی ہے لیکن روزانہ دھول ہے مٹی ہے دھوپ ہے پسینہ ہے آلودگی کی وجہ سے چہرہ اپنی تازگی کھو دیتا ہے اور رنگت ڈل اور بے رونق محسوس ہوتی ہے بالکل جناب اگر آپ کی رنگت بھی ڈل ہو چکی ہے تو آج لے کر آئے کیسن کا گلوٹا وائٹ فیس واش بالکل جناب کا ساسو مکھ بندے توروال ہے ساسو بھائی چنس بھائی مکھ میں توری جی دا کور کارونا کوری بجے ہو لوشی مینجو پلمر بندے کالی مینجو پلمر بندے مکھ میں تورشے میں بالکل جناب ساسو سمرے والے سو چکم دا کیس نو گلوٹا وائٹ فیس واش بالکل جناب دا اسپیشل وائٹنگ دا پارا دا ساسو مکھ سپین والے دا پارا دا سیدھے کہنے جناب دا کیس نو چکم دا گلوٹا وائٹ فیس واش سیدھے کہنے جناب اس کا مقصد یہ ہے کہ آپ کی چہرے کی صفائی کو معمول بنائیں اور اپنی جلد کو قدرتی رونق بہتر انداز میں برقرار رکھنے کی کوشش کریں چاہے بہنیں ہیں بھائی ہیں نوجوان ہے یا میں نے آپ کو کہا آپ گھر کے کام کرتے ہیں باہر کے کام کرتے ہیں افراد اگر آپ اپنی کمپلیکسن کو صاف فریش اور نکھرا ہوا دکھانا چاہتے ہیں تو کیسن کا گلوٹا وائٹ فیس واش کو اپنی روزمرہ کی ایئر میں شامل کریں بالکل جناب کیسن کا لولی فیس واش ہے وہ آپ کے چہرے پر جو داڑھی ہوتی ہے اس کو نرم کرتا ہے اور میری بہنوں کے لیے ہے کہ آپ کی جلد کو نرم کرتا ہے آپ کی جلد سے آئل ختم کرتا ہے جو کیسن کا لولی فیس واش ہے اور اس کے علاوہ جو کیسن کا ہمارا دوسرا فیس واش ہے جس کو ہم کہتے ہیں گو پمپل اگر آپ کے چہرے پر چھوٹے چھوٹے دانے ہیں یا بڑے دانے ہیں آپ استعمال کر سکتے ہیں دانوں کے لیے گو پمپل سوپ ہے اگر آپ چٹا ہونا چاہتے ہیں تو چٹا ہونے کے لیے آپ کی خدمت میں لے کر آئے ہیں کیسن کا بالکل جناب گلوٹا وائٹ فیس واش بالکل جناب This program is brought to you by Kisan Nesis Pakistan. اور چلتے ہیں جناب اپنے پروگرام کو آگے بڑھاتے ہیں فار کال اینڈ ایس ایم ایس نمبر از ناؤ اوپن بالکل جناب 0300-9780 پر آپ مجھے کال کر سکتے ہیں میرے شو کا حصہ بن سکتے ہیں جناب 0313-9670988 پر آپ ہمیں کال کر سکتے ہیں ابھی میں نے نمبر کھول دیا ہے آپ کال بھی کر سکتے ہیں ایس ایم ایس بھی کر سکتے ہیں 0313-9670988 پر 0313-9670988 پر آپ مجھے کال کر سکتے ہیں اور میرے ساتھ شو میں جوائن ہو سکتے ہیں جناب اس کے علاوہ جو دوسرا نمبر ہے 0963-511-488 پر بھی آپ مجھے کال کر سکتے ہیں 0963-511-488 پر بالکل جناب آپ اس وقت سن رہے ہیں ریڈیو امن 88.4 ٹانک اینڈ گلوبل ایف ایم 91.13 اسماعیل خان بالکل جناب آپ اپنے علاقے کے پسندیدہ اسٹیشن سماعت فرما رہے ہیں اور اپنے پسندیدہ اسٹیشن کے ساتھ ساتھ آپ اپنے پسندیدہ شو کیسن نیسس پاکستان کے خصوصی ٹاؤن سے پیش کیا جاتا ہے بالکل جناب آپ استعمال کر سکتے ہیں اور اپنے آپ کو خوبصورت بنا سکتے ہیں گورا بنا سکتے ہیں کیسن کا پیور ڈبلی وائٹنگ فیس واش ہے کیسن کا گو پمپل فیس واش ہے یا جو ہے نا کیسن کا گو پمپل فیس واش ہے یا جو کیسن کا گلوٹا وائٹ فیس واش ہے آپ لوگ استعمال کر سکتے ہیں اور اپنے آپ کو خوبصورت بنا سکتے ہیں سو بالکل جناب کال کے لیے 0313-9670988 پر آپ مجھے کال کر سکتے ہیں میرے شو کا حصہ بن سکتے ہیں بالکل جناب جس عمر ہم دٹک خلدی کا وزیرستان خلق دیجی کال دا پارا نمبر در سورا نوٹ کریے 0313-9780988 پر آپ مجھے کال کر سکتے ہیں 0313-9670988 پر آپ مجھے کال کر سکتے ہیں سو بالکل جناب ایک میسج ہے کہ السلام علیکم وعلیکم السلام तेरे बदल जाने का दुख नहीं मुझे, मैं अपने एतबार पे शर्मिंदा हूँ। वाह क्या बात है, क्या शेर कहा है। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम। की हाल है तेरा?
0: किवे हाल भी सोना, कौन ते कितो गाल करें दे पैवे?
1: अच्छा टांगी गाल करें मैं, टांगी जो
0: केरी झा चु गाल करें दा पिया सोना?
1: महला
0: शेख हाल है जो अपना मिठा जी ना ते दसा चा। लले मैं कपड़ा ना दसा गया मिठा जिया। क्या बात है नी लला मेहरबान, ठीक ठाक वदे हैं?
1: चंगा शुक्र अल्लाह दा सुना।
0: की में वरफ सिर्फ विगदी वदी लाले दी?
1: हां वरफ विगदी वे चंगे ठहर।
0: चलो माशाल्लाह माशाल्लाह। केरी जहां दे कुल वदे वे मैं आखे?
1: मैं के थोड़ा सलाम करा उसका।
0: केरी जहां दे कुल वदे वे मैं आखे?
1: बस दुआ करे से भी अच्छा बीमार हो त्या कर जाएगा।
0: तेरे गुजीरी पहली शय हुंदा ना रसा
1: जी?
0: तेरे गुजीरी शय हुनी मैं के ऊंचे कर जीरी शगवा वंदो ना मैं को दसा केरी शय तेरे गुई? हां
1: जी मैं देखो वरफ मैं भैया मैं।
0: अच्छा ठीक है लला मेहरबान, की मैं केसन दा प्रोग्राम सुनदे रहंदे वे, केसन दे प्रोडक्ट दे बारे ज़हन बणदा भी है तुहाडा
1: प्रोग्राम दा रोजाना सुनने रोजाना?
0: अच्छा चल माशाल्लाह। मतलब मोची गल जना वीरा मन नयो जहान मन ना सो बिल्कुल जनाब 0313-9976988 पर आप मुझे कॉल कर सकते हैं, मेरे शो का हिस्सा बन सकते हैं। ठीक है जनाब, एक और कॉलर है। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम
0: जी, कौन और कहां से?
2: टांग से
0: कौन बात कर रहे हैं? अपना नाम तो बताइए। आसिफ बरकी बात कर रहे हैं। आसिफ आपको पश्तूख बखबरी को उतरेंगे शेर तबीयत से दिशा। आसिर बरकी का आसिफ बरकी नासिर बरकी नासिर हर खल दर तमाम अचरेंगे शेर तबीयत से दिशा। बिल्कुल छे हम बिल्कुल फिट फाटी में करेंगे प्रोग्राम डेली वो रुवे खान के अभी। अच्छा माशाल्लाह बेदार तो है चे कोर चे या तो अखपल द कीसन कम प्रोडक्ट इस्तेमाल हो लगे आयो। अच्छा रंगे जी सासु काल हम कट चुके 0313-9976988 बने सासु माले काल के बोले सो बिल्कुल जनाब 0313-9679098 पर आप मुझे कॉल कर सकते हैं।

0: मेरे शो का हिस्सा बन सकते हैं, अपने प्यार मोहब्बत चाहती है अपने प्यारे से भाई के साथ प्यारी प्यारी सी बातें कर सकते हैं। तो बिल्कुल जनाब 03139670988 प्रोग्राम से कॉल कर सकते हैं। एंड दिस प्रोग्राम इज ब्रॉट यू बाय केसन नेसेस पाकिस्तान। बिल्कुल जनाब केसन के खसूसी टाउन से ये प्रोग्राम आपकी खिदमत में पेश किया जाता है। अब हमने किसी भी करीबी कॉस्मेटिक स्टोर जनरल स्टोर से नाम लेकर तलब फरमा सकते हैं केसन की तमाम के तमाम फेस वॉशेज और अपने आपको खूबसूरत बना सकते हैं। सो बिल्कुल आई थिंक एक कॉलर मेरे पास आ चुके हैं। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम।
1: हेलो।
0: अस्सलाम वालेकुम।
1: वालेकुम सलाम
0: जी। कौन थे कि तू गाल करें दे फैबे लाला।
1: मैं
0: डेरा इस्माइल खान को लला तुम्हारे पास बाल रोने दे कि मैं चुप कर में दे बे
1: जी।
0: अगर तुम्हारे घर बाल रोने कि मैं चुप कर में दे बे
1: बस ऐसा चुप ना कर तो बाहर निकलने
0: इस्तेमाल करने वाले अच्छा फेस वॉश के इस्तेमाल करें ठीक है बिल्कुल जी। केसन दा ताकत प्लस फार्मूला हाँ बिल्कुल जी इस्तेमाल कर सकते हैं। अगर उनका वजन मतलब ज्यादा है सिर्फ ताकत से इस्तेमाल करना चाहते तो बिल्कुल कर सकते। अगर उनके हड्डियां डुकदे सिर डुकदे कमजोरी है तो बिल्कुल इस्तेमाल कर सकते हैं।
1: नहीं
0: नहीं नहीं नहीं जी वजन नवस सी जी उन अंदर पठा की कमजोरी है अंदर की कमजोरी है और दूर थी वैसे।
1: ठीक है
0: कितने कितने साल के बच्चे हैं तुम्हारे नहीं जी इज्जत मैं तो बात कन्फर्म करके दस साल ऐसा दो साल चार साल तक वो छोटी उम्र है। ठीक है जी उनको फिलहाल यूज न करो जनाब। बहुत मेहरबानी जनाब डीरा मन नो जहान मन जरूर काल खड़े को दकड़ा कम कोर वाले अब शांत रड़ल। तो बिल्कुल जनाब रोड पता कॉलेज एनस भाई द कम द की सन अच कम द ताकत प्लस फार्मूले द अदा कमी तरीके से मले वो चिकना जिस समले वाली समल चिकना जी डेर रुड़की भी द दो खाला दी कचलोर खाला दी कन प दो बंदे नहीं समलो का लस कारण सर खड़ा जी भी कन अगे बंदे समले वो बिल्कुल जनाब का सा अच्छा आन जी ने भी रीस हुई तो स्कूल वाई हिफ्स के लिए गया था और सबक जी ने रीस हुई यानी कमजोर आगे द पर हम डेर बेहतरीन से अगर की सन ताकत प्लस फार्मूला। तो बिल्कुल जनाब कॉल के लिए एसएमएस के लिए 0313-9670-988 और इसके अलावा 0963-511-488 पर भी आप मुझे कॉल कर सकते हैं। 0963-511-488 पर भी आप मुझे कॉल कर सकते हैं जी। एक कॉलर मेरे साथ है लेकिन चले गए। अस्सलाम वालेकुम भाई कैसे हो भाई आप उर्दू शायरी बोलो क्योंकि आपकी वॉइस बहुत अच्छी है। आई एम साबिया सबको सलाम वालेकुम सलाम सोबिया कैसी हैं शायरी मुझे नहीं आती मैडम कभी इंशाल्लाह शो करेंगे फिर शायरी भी आपको सुनाऊंगा। कहते हैं कि मैसेज रीड करो मैंने मैसेज रीड कर लिया अल्लाह की बंदी और कहते हैं कि अस्सलाम वालेकुम अस्सलाम वालेकुम वालेकुम अस्सलाम हाय हेलो गुड मशीन एंड अस्सलाम वालेकुम सुपर डुपर अंशु भाई लशपश एंड ब्यूटीफुल किसन शो में मोस्ट वेलकम माय क्यूट स्वीट एंड लवली ब्रो आई लाइक यूर वीआईपी वॉइस एंड आई लव यूर प्रोडक्ट ऑल क्यूट स्वीट सिस्टर एंड ओसोया महसूद को सलाम यूर गुलगुल एंड गुलबुल मामा की प्रिंसेस कैसी हैं ठीक ठाक हैं तबीयत सी ठीक है बहुत मेहरबानी मैसेज करने के लिए। तो बिल्कुल जनाब कॉल के लिए नंबर नोट फरमाइएगा 0313-9670-988 03139670988 पर आप मुझे कॉल कर सकते हैं। कहते हैं कि एक कॉलर मेरे पास आ चुके हैं। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम
0: जी सो कलकम जी नवरो
2: टांग से बात कर रहे हैं।
0: टांग से कौन बात कर रहे हैं जी अपने नाम बताइएगा प्यारा सा।
2: महमूद
0: उर्दू बोलते हैं सराइकी बोलते हैं पश्तो बोलते हैं इंग्लिश बोलते हैं क्या बोलते हैं आप
2: सराइकी बोलते हैं
0: लाला किवें हाल इन्हें
2: खैर शुक्र
0: है टा की जो केरी जातु गाल करे ना बैठे हैं कुत्तब कलोनी जो किवें प्रोग्राम डेली सुनदारा ने मजा करें दे
2: मजा
0: करें दे बत की संद केरा प्रोडक्ट लाला इस्तेमाल करें दा बत है ग्लूटावाइट फेस वॉश बत ग्लूटावाइट किवें चिट्टा कीता तो आपको कुछ ना कुछ
2: फर्क है
0: اچھا ماشاء اللہ اگے کول فرق ہے بھائی چلو ماشاء اللہ ماشاء اللہ بس جی سن دے پین ٹانگ دے لوگ انہوں کو گلوٹا وائٹ فیس واش دے حوالے نال کیا پیغام دے سو چلو ماشاء اللہ مطلب کہ ٹانگ دے لوگ استعمال کریں بھیڑیاں میں تے بھرا وچ چٹے تھی ویسے نہیں سدا کوئی سلام کوئی دعا کوئی حلوے دی پلیٹ کوئی چاہ دا پیالہ بہت مہربانی سر والا حافظ اینڈ السلام علیکم السلام علیکم جی سو کو لکم جی نورو
3: وعلیکم السلام
0: جی سو کو لکم جی نورو ٹانک نہ چوک یا پل نام خورا تو آیا اچھا رنگ ابرور آواز نکٹ کیج لگیا لیکن اچھا وائی لگیا ہے ہاں ہاں ہوا یا کھنا اچھا شہ کم پروڈکٹ تو گواڑے ہاں جی کم فیس واش گو پمپل گواڑے لولی فیس واش گواڑے کا گلوٹا وائٹ گواڑے گو دو بھائی ٹانگ چی کم جی نے خبر ہے لگے آئے تو ہاں جی بالکل جناب ورور کال ہم کر سولو دا خود رہتے نو ویل ورور چی ٹانگ چی کم جی نے خبر ہے لگے آئے بالکل جناب پروگرام وائی بھی انشاءاللہ دا پروگرام دا بیس منٹ اول بدا ایڈریسز ورشوم کنا حال تو بدا کیس ان ٹول پرڈکس آسو تو ملاوشی جناب السلام علیکم السلام علیکم جی جناب تو آپ کی کال بھی ہو جاتی ہے ڈراپ اینڈ السلام علیکم بالکل جناب کال ایک مرتبہ پھر کر چکی ہے تو بالکل جناب 03139670988 پر لیکن اس سے پہلے جناب تھوڑا سا ویٹ کریں گے میں آپ کو ایڈریسز بتا دوں کہ ٹانک میں جو ہے نا آپ کو کیسن کے پروڈکٹ کہاں پر ملیں گے ٹھیک ہے جناب ٹانک میں آپ کو کیسن کے پروڈکٹ جو ہے نا یہ ملیں گے آپ کو کہاں پر ملیں گے تو بالکل جناب ابھی آپ کو بتاتا ہوں جناب ٹانک میں آپ کو کیسن کے پروڈکٹ ملیں گے جی البدر مارکیٹ میں وہی جنرل اسٹور اپوزٹ البدر مارکیٹ صافی بھائی کے ساتھ اور مدینہ جنرل اسٹور صدر پلازا بیٹ میں بیسمنٹ کے صرف نظر آپ دینا ہم دا ٹانگ چے سمر ہم دا دکانداران دی اغوصر دا کیس انڈول پرڈک ملاوی گی اسی دیکھنے جناب فہیم جنرل اسٹور البدر مارکیٹ ٹانگ کے اور غلام جان جنرل اسٹور نیئر ٹریفک چوک ٹانگ کے سی دیکھنے جناب اور اس کے علاوہ ڈیرہ اسماعیل خان میں آپ کو ملے گا حاجی زری جنرل اسٹور خروٹی پلازا ظفر آباد زاہد شاپنگ سینٹر شیخ یوسف اڈا عمر جنرل اسٹور مزار والی گلی شیخ یوسف اڈا محمود جنرل اسٹور سی آر بی سی چوک امان جنرل اسٹور چگلا کے ساتھ فاروق جنرل اسٹور چگلا کے ساتھ مدینہ ورائٹی سینٹر چگلا کے ساتھ حاجی گل جنرل اسٹور چگلا کے ساتھ راجا جنرل اسٹور چگلا کے ساتھ جناب اس کے علاوہ ٹانک میں آپ کو کہاں پر ملیں گے جناب بہن بھائی نے پوچھا ہے کہ کیسن کا گو پمپل فیس واش جو ہے نا وہ ہمیں ٹانک میں کہاں پر ملے گا تو بالکل جناب میں آپ کو بتاتا ہوں کدھر چلا گیا ہے جی ادھر میرے پاس تھا یہ رہا لکھا ہوا تھا میرے پاس بالکل جناب ٹانک سے بس سو ملاوی گی افسر خان پلازا کی عید اللہ جنرل اسٹور المکہ جنرل اسٹور افسر خان پلازا حاجی جنرل اسٹور افسر خان پلازا توپیل گفٹ سینٹر صدر پلازا دبئی جنرل اسٹور صدر پلازا سٹی جنرل اسٹور صدر پلازا کراچی جنرل اسٹور صدر پلازا زین جنرل اسٹور برکی ٹاور پاکستان جنرل اسٹور برکی ٹاور سہیل جنرل اسٹور برکی ٹاور اور ضیور امان جنرل اسٹور ڈبر کی شیخ اتار کے دن نواز جناب ابراہیم بیٹری اولسر شیخ اتار ڈبر کے اور دن نواز جناب حاجی گل جنرل اسٹور شیخ اتار ڈبر کے ظاہر بھائی سرا سرگن جناب ظاہر بھائی سرا شیخ اتار ڈبر کے اور دن نواز جناب راشی دا تنگ بازار کی چکم دا ڈیورن گیٹ دا موڈ سرا جلد یو مارکیٹ دا نور مارکیٹ بالکل سر بندے دکان دا بالکل جناب نور مارکیٹ بالکل سر بندے دکان دا عتیق جنرل اسٹور کے بالکل جناب ٹانگ سٹی تنگ بازار کے دا چکم زوڑا ڈکھانی گلی دا دیسرا یو مارکیٹ دا ویلے کی گی نور مارکیٹ بالکل سر بندی دکان دا عتیق بھائی سرا بالکل جناب عتیق جنرل اسٹور کے بساؤ سر کیسن ٹول پروڈکٹ ملاوے گی اگر چیک دا کیسن گلوٹا وائٹ فیس واش دا کیسن گو پمپل فیس واش دا کیسن کیسن لولی پیور وائنڈنگ فیس واش بالکل جناب دا کیسن ٹول پروڈکٹ دا کیسن ویٹ کمپیٹ بری ہم نو خبر ہی جناب بالکل جناب بات کریں گے کیسن کا جو ویٹ کمپیٹ کم پکی ہے جناب وہ میری بہنیں وہ میرے بھائی جو کہتے ہیں کہ انس بھائی میرا وزن بہت زیادہ ہو گیا ہے بالکل جناب آغا خویان دے آغا برونو وائچ انس بھائی ما وزن ڈیز زیادہ شوے دے او کمزور کل زاخ پل جان کمزور کل ہوا ڈاو بالکل جناب سانس رو پارا مورا ویڈی دی دا کیسن چی کم دا ویٹ کمپیٹ کم پکی دے جناب بالکل جناب دا 15 روز اس چی بہن چلے سانس رو وزن کم ہوئی دا کیسن چی کم جی دا کیسن ویٹ کمپیٹ کم بگئی دے جناب بالکل جناب دا کیسن ویٹ کم پیٹ کم چکم پکی تدام ہم ساسو اخبل قریبی کاسمیٹک سٹور جہاں سٹور کو ملاوی گی ساسو ٹانگ

0: جی پہلی مرتبہ کال کرنے کا دل کی گہرائیوں سے آپ کو ویلکم اور مرحبا کہتے ہیں سر.
1: بہت شکریہ, بڑی نوازش ہے. رمضان کلاچی نے آپ کے پروگرام کے بارے میں بتایا تو میرا دل بھی چاہنے لگا کہ چلو میں بھی آپ کو کال کروں.
0: جی بہت شکریہ آپ کی محبتوں کا.
1: جی بہت شکریہ آپ کا بھی اور آپ کا پروگرام جتنی بھی ہمارے پیارے سن رہے ہیں.
0: جی جی
1: بہت ساری دعائیں نیک تمنا.
0: جی جی بہت شکریہ, بہت مہربانی سر.
1: اور موضوع ہے یقین,
0: یقین کا دریا. جی سر
1: یقین کا دریا بالکل.
0: جی جی سر
1: تو یقین کو ہر کام اگر آپ شروع کریں
0: جی سر
1: یا کرنے کی کوشش کریں تو جی یقین اس کے لیے بہت ضروری ہوتا ہے.
0: جی سر
1: کیونکہ جب آپ یقین آپ کا پختہ یقین نہیں ہوگا تو پھر وہ کام نہیں ہوگا.
0: جی بالکل.
1: ہاں تو اسی طرح اگر آپ کوئی بھی کام شروع کر سکتے ہیں تو اس سے پہلے آپ اپنا دل اطمینان رکھ لیں کہ آپ کا یقین ہے کہ یہ کام ہوگا.
0: جی
1: یہ میں یہ کام شروع کرا, کوئی بھی کام ہو, دکانداری ہو, تجارت ہو, کوئی بھی ہو.
0: جی
1: تو اگر آپ اس میں اس کو آپ شروع کر رہے ہیں تو آپ کا یقین پختہ ہونا چاہیے. تو سب دوستوں کے لیے بہت ساری دعائیں اور نیک تمنائیں.
0: بہت شکریہ
1: رمضان کلاچی کا, بہت شکریہ کہ انہوں نے اتنی پیاری پروگرام میں مجھے آپ کا نمبر دیا اور میں نے کال لگایا. میرے کال لگا
0: بہت شکریہ. چاہو تو محبتوں کا شکریہ. جی مہربانی.
1: بہت شکریہ.
0: بہت شکریہ. اللہ حافظ. یہ صحابی سے پہلی مرتبہ رمضان کلاچی صاحب رضائی سے انہوں نے ہمارا نمبر لیا تھا اور یہ چاہتے ہیں نمبر ایکسچینج کرتے ہیں. ہمارے ریڈیو کا نمبر دیا تھا جس نے اس نے پہلی مرتبہ ہمیں کال کی اور مجھے بہت خوشی ہوئی کہ مدر وزیرستان میں بھی ہمیں سنا جاتا ہے, چکملئی میں اور بہت سے پورے بہت سی جگہوں پہ ہمیں سنا جاتا ہے, جنڈول میں بھی سنا جاتا ہے, پنجاب میں بھی سنا جاتا ہے, خیبر پختونخوا میں مختلف علاقے دیہاتوں میں ہمیں شہروں میں سنا جاتا ہے اور سوشل میڈیا پہ جو ہمارا آفیشیل پیج ہے ریڈیو امانا 88.4 ٹانک تو اس پر بھی ہمیں سنا جاتا ہے. بات یہ ہے کہ کوئی بھی کام کرنے سے پہلے آپ اگر آپ کو یقین ہے, ذرا دیکھیں جی یقین کیا ہے. میں نے آپ کو پہلے بتایا میں ایک کام کا آغاز کرتا ہوں, اگر مجھے یہ یقین نہیں ہے اور اللہ کی ذات پر بھروسہ نہیں ہے کہ میں اب ڈرائیونگ کرتا ہوں نا, میں گاڑی میں جب بیٹھوں گا نہیں تو گاڑی کیسے سیکھوں گا؟ جب کام کا آغاز نہیں ہوگا تو اختتام کیسے ہوگا؟ جب میں کسی کام کی ابتدا کروں گا, ہاں کام کی ابتدا نہیں کروں گا تو وہ چیز دریافت کیسی ہوگی؟ جب میں کسی کی ابتدا نہیں کروں کسی کام کی تو وہ چیز ایجاد کیسی ہوگی؟ ابتدا ہوگی اور یقین کے ساتھ کہ میں اس کو کامیاب بناؤں گا. تو غلطیاں تو ہوتی ہیں, کمزوریاں تو ہوتی ہیں. ایڈیسن نے جو بلب ہمارے گھروں میں روشن ہے ڈیئر سامین, اس نے 999 دفعہ ناکام ہوا تھا. 999 کتاب میں ایک جگہ 99 لکھا ہے, مطلب 999 نہ کرو 99 کر دو, 99 کر دو, 99 ایک کم سا ہو. ویسے کتاب میں 999 دفعہ ناکام ہوا تھا یہ بلب جو ہمارے گلوں میں روشن ہے, لیکن ہزارے مرتبہ یہ کامیاب ہوا. تو یہ یقین ہی تھا کہ 999 دفعہ ناکام ہونے کے بعد بھی اس نے بلب بنا لیا, روشن ہو گئے. ہمارے گھروں میں روشن ہے, میرے کمرے میں بھی روشن ہے, دیکھو سارے بلب لگے ہوئے ہیں. تو مقصد کیا ہے؟ یقین. 999 مرتبہ ناکام ہونے کے باوجود بھی اس نے اپنی کوشش جاری رکھی, اپنے راستے سے ہٹے نہیں, پیچھے نہیں دیکھا بلکہ آگے دیکھا. اور کسی نے اسے کہا کہ اگر ہزارویں دفعہ بھی تم ناکام ہو جاتے تو, اس نے کہا ہو جاتے تو کوئی بات نہیں, 1001 دفعہ میں اور کوشش کرتا اور ہزار ایسے طریقے میں دنیا والوں کو دے دیتا کہ اس سے بلب روشن نہیں ہوتا. تو لوگ 1001 سے شروع کرتے. یہ ہزار جو میں نے راستے ناکام کوششیں کی ہیں وہ یہ لوگ نہ دہراتے, میں لوگوں کے لیے آسانی پیدا کر دیتا. تو ڈیئر سامعین, 999 دفعہ ناکام, میں کتنی بار ناکام ہوں؟ 999 دفعہ ناکام ہوا ہوں؟ نہیں. تو میں نے کوشش چھوڑ دیا. تو کوشش کرنے والا کبھی ناکام نہیں ہوتا, فیل وہ ہوتا ہے جو کوشش چھوڑ دیتے ہیں. اب لوگ, ایک ڈاکٹر صاحب ہیں, اس نے تقریباً 60 سال اس کی عمر ہوگی یا اس سے زیادہ ہوگی, اب یہ قرآن حفظ کر لیا ہے. میں نے, میرے شاگرد کا باپ ہے, تو میں نے اسے کہا کبھی اب آ جائیں, آپ کی سفید داڑھی ہے, سفید بالکل بڑی عمر کے ہیں, 65 سال 60 کے اوپر ہے. تو میں نے کہا تھریسا جی صاحب, اور تھوڑا آپ لوگوں کو بتائیں گے کہ 60 سال کی عمر میں بھی قرآن یاد ہو سکتا ہے؟ 65 سال کے. اس نے کہا میں نے یاد کر لیا ہے. تو کہا میں تھوڑا شرماتا ہوں. میں نے کہا نہیں نہیں, آپ آ جائیں تاکہ لوگوں کو تھوڑی سی ہمت ملے, حوصلہ ملے, کہ ان کو پتہ چلے کہ قرآن کا کیا کمال ہے. یہ ایک مولانا عبد المجید شاہ ندیم فرماتے تھے, میں جب اسٹوڈنٹ تھا تو یہ کیسٹ سنتا تھا, کیسٹ کا دور تھا, ٹیپ ریکارڈر کا دور. تو اس نے کہا کہ میں ملیشیا گئے تو ملیشیا کے جو نرسری ہے نا, تو ان کا قد بہت چھوٹا ہوتا ہے نا, तो उन्होंने कहा हाइट थोड़ी होती छोटी होती है, तो जब मेरे बच्चे कुछ लाए गए मेरे ऊपर मेरे सामने स्टेज पर कि ये हाफिज़े कुरान है, मैंने कहा ये इतने छोटे छोटे मासूम बच्चे कुरान को कैसे याद कर सकते हैं, तो बहुत छोटे जो उनका काद भी बहुत छोटा, तो लाए गए तो और भी कुरान इधर, तो मैंने जब देखा ना इधर कुरान को देखता हूँ उधर उनको उन बच्चों को देखता हूँ कि ये कैसे मुमकिन है कि इतने छोटे से बच्चे कुरान हिफ्ज कर लें, तो बहुत मुश्किल काम है। कहा तो उसका एक अंदाज था, खतीब था ना खूबसूरत, उसने कहा कि जब मैंने ये मुआजना करना इधर छोटे बच्चे और उधर कुरान, तो कुरान ने मुझे कहा कि बच्चों को ना देखो मुझे देखो। हाय हाय हाय, सुनिए जनाब कुरान ने क्या कहा, मुझे ऐसे जुबान हाल ये कहा कि आप बच्चों को न देखें मुझे देखें, ये एहसास तो कुरान को हासिल है कि जो तिनको को शतीर बना देता है, जो कुदरे को समंदर बना देता है, जो जर्रे को पहाड़ बना देता है, ये तो कुरान का एजाज है, कुरान का कमाल है। कोई एक किताब 25-30-50-100 सफे वाली आप याद नहीं कर सकते और कुरान 30 सिपारे आप याद कर लेते हैं, ये तो कुरान का कमाल है। अब जब आपके सामने मैंने बात रखी तो एक आयत का ये कमाल है कि उसकी जिंदगी बन गई, उसके कारोबार में बरकत आ गई, उसके पैसे बच गए और लोगों के लिए कितनी राहें उस चरवाहे ने खोल दी कि अल्लाह की कुरान की एक आयत पर यकीन करके तुम्हारी दुनिया और आखिरत संवर सकती है, काबिले रश्क जिंदगी बन सकती है, दुनिया की तमाम नेमतें आपके कदमों में गिर सकती हैं। क्यों? वो इस वजह से कुरान की एक आयत, और जब कुरान पर अमल होगा तो क्या होगा, दुनिया तमाम हमारी गुलाम बन जाएगी, वो इसलिए कि कुरान पर अमल होगा। और जिस दिन कुरान पर अमल होगा, आपको पता है कुरान के अंदर यह कमाल है कि पूरी दुनिया आपके गुलाम बन जाएगी। जब हम कुरान से हटे, कहते हैं ना वो एक अलमा इकबाल का गालिबन शेर है कि वो मुअज़्ज़िज़ थे जमाने में मुसलमान होकर और हम ख्वार हुए तारे के कुरान होकर, वो कुरान पर अमल करते रहे तो दुनिया उनके सामने सारी दुनिया उनके गुलाम बन गई थी, बांदी बन गई थी, और दुनिया की तमाम चाहतें और इज्जतें और दौलत और शोहरत और हीरे जवाहरात सारे उनके कदमों में आके गिरे क्योंकि वो कुरान पढ़ने वाले थे और मुअज़्ज़िज़ थे, सारी दुनिया उनसे डरती थी, लेकिन हम ख्वार हुए तारे के कुरान होकर, हमने जब कुरान छोड़ा तो जलील हो गए, हमने वह कुरान हुआ छोड़ा तो रुस्वा हो गए, जब हमने कुरान छोड़ा तो इज्जत की बुलंदियों से जमीन पटपटक दिया अल्लाह पाक ने, जब हमने कुरान छोड़ा तो रुस्वा हो गए, जब हमने कुरान छोड़ा तो हम गुलाम हो गए, जब हमने कुरान छोड़ा तो महकूम हो गए, जब हमने कुरान छोड़ा तो हम कमजोर हो गए, जब हमने कुरान छोड़ा तो दरिया ने रास्ते देने बंद कर दिए, पहाड़ों ने रास्ते देने बंद कर दिए, परिंदों ने साथ देना छोड़ दिया, हाँ कैसे कंकर लाएंगे वो अपने पंजों में, हाँ अब अबील कैसे, तो ये सारी बातें इस वजह से हैं, यकीन की बुनियाद है, और जब यकीन होगा तो अल्लाह पाक वहां से आपको रिस्क देगा, वहां से आपके लिए असबाब मुहैया करेगा, जहां से मल्ला यह तसीब कहते हैं ना कि आपको यकीन भी नहीं होगा कि कहां से रिस्क, लेकिन उसके लिए क्या है, एतकाद जरूरी है।

0: बहुत ज्यादा ना बढ़ रहा हो।
1: ठीक है,
0: दूसरा रहा कि अगर कोई ऐसा जख्म या ऐसी कोई है तो उसके लिए देसी जड़ी बूटियों में बेशुमार ऐसी मरमें बनती हैं कि जो उस जख्म को कवर कर देती हैं। लेकिन कोशिश यही होती है कि जहां तक हो सके इसका शुगर लेवल घटे, और जब वो शुगर या असल में होता यही है कि लबलबे को ताकत देनी होती है, पिंक्रियास को, जो कि इंसुलिन पैदा कर रहा है, और बाहर से जो आर्टिफिशियल इंसुलिन है उसको वक्ती तौर पे बंद किया जाता है ताकि जो जिस्म बना रहा है वो ही बताए। क्योंकि तकरीबन देखे तो जिस्म का हर अजू तब्दील हो रहा है, नाक, दिल, आँख, कान, लेकिन लबलबा, पिंक्रियास या पित्ता हमारा, ये ऐसे अजू हैं जिस्म के जो के तब्दील नहीं किए जा सकते। तो जब जितना वो डैमेज हो गया वो हो गया है, लेकिन जो बचा है वो अपने उस इस्तेदाद से इंसुलिन पैदा कर रहा है।
1: ठीक है,
0: लेकिन देसी चीजों में ये तो खासियत है कि वो शुगर को नॉर्मल रखती हैं और लबलबे को ताकत देती हैं।
1: ठीक है,
0: ताकि वो अपनी मतलूबा जो इंसुलिन है वो पैदा करे और मरीज जो है वो बेहतर अपने आप को महसूस करे। उसकी अगर असाबी कमजोरी है, थकावट है, निगाह कमजोर पड़ रही है, कानों से कम सुनाई दे रहा है, तो दांत मसूड़े कमजोर पड़ रहे हैं, तो ये सारी चीजें उससे कवर होती हैं इंशाल्लाह।
1: ठीक है, अच्छी बात है जी, बिल्कुल जनाब। अगर आपका भी कोई इस तरह का सवाल है, सो हकीम साहब ने आज बड़ी डीपली बात की है, शुगर के बारे में भी आपको बता दिया है। तो अगर किसी को भी शुगर है, आप जो है इलाज करा करा के थक चुके हैं, चूंकि शुगर के भी आपको हजारों इलाज जो है ना दावे मिलेंगे, लेकिन इसका इलाज जो है, जो मुकम्मल इलाज है, परमानेंट इलाज है, वो आपको मिलेगा सिर्फ और सिर्फ अलशिफा दवाखाना पर। तो बिल्कुल सी कल ही तशरीफ लाएं इंशाल्लाह, कल बरोज़ सोमवार हकीम सैयद मशकूर अहमद शाह साहब मौजूद होंगे अलशिफा दवाखाना पर। अलशिफा दवाखाना, सवाल मार्केट, नर्स ट्रैफिक चौक, टांक अड्डा, कल मौजूद होंगे हकीम साहब सुबह 8-9 बजे से लेकर शाम 4 बजे तक, और मरीजों का चेकअप मुआयना भी जारी रहेगा। आप बिला झिझक आ सकते हैं, अपना इलाज मुआयना करा सकते हैं, और इंशाल्लाह आप सेहतयाब होंगे। बिल्कुल सही, अगर तुम्हारा भी कोई इस किस्म का शुगर का मसला है पिया, तो तुम बहुत सारे इलाज कराएं, इलाज करा करा के थक चुके हुए, मायूस थी चुके हुए, तो हूं तुम्हारे वास्ते एक बहुत ही अच्छा मौका है पिया, एक अच्छी अपॉर्चुनिटी है पी, तुम्हारे अपने शहर टांग दे विच इस्लामाबाद रावलपिंडी दे इतने काबिल ते तजर्बेकार हकीम मौजूद हैं जी, जिन्हां को हकीम सैयद मशकूर अहमद शाह साहब आखा वेंदा है। इंशाल्लाह कल सुबह 8 बजे को चाह के ते शामी 4 बजे तक मौजूद हो सन, ते मरीजों का चेकअप पाना चाह रहे रास्ते, चाहे तुहाडा बवासीर का मसला है, शुगर का है, चाहे तुहाडे दर्दों के कोई मसाइल हैं, हर किस्म बीमारी का तसली बख्श इलाज अलशिफा दवाखाना ते कीता पिया वेंदा है। बिल्कुल सही ग्रानो आरविदुन को नन हकीम साहब खबर वकड़ लो पजड़ो दर्दो बांधे दिन अलावा उस मुखबर वकड़ा द शुगर बांधे, शुगर से कम मर्ज दा डीर मुजी मर्ज दा औ दा से मरीजान हमश तच डीर ज्यात इलाजुन वर्त कड़ी दी औ फर्क वर्सर न दशवे। और बिल्कुल जनाब सासुलपारा मुकदा यो अपॉर्चुनिटी दा चे द इस्लामाबाद और रावलपिंडी यो दुमरा तजर्बकार हकीम सासु अखपल शाह टांग की अखपल खिदमत वर कवि द अलशिफा दवाखाना के इंशाल्लाह सवाब रोज सोमवार हकीम सैयद मशकूर अहमद शाह से बासवा मला 8-9 बजे नवाला द मशाम 7 बजे पूरे बदलता शवाल मार्केट के मौजूद भी और मरीजान चेकअप मायना बजारे साथी। बिल्कुल सही एड्रेस नोट फरमा लीजिए, अलशिफा दवाखाना, शवाल मार्केट, नर्स ट्रैफिक चौक, टांग सिटी। मजीद तफसीलात और मालूमात के लिए लाइव शो में कॉल के लिए और शो के बाद भी आप इसी नंबर पर हकीम साहब से राबता कर सकते हैं 0319-55-23-404 पर 0319-55-23-404 पर। इसके अलावा 0963-511-488 पर भी आप कॉल कर सकते हैं। हकीम साहब एक मैसेज है कि अस्सलाम वालेकुम अंस भाई, आपको सलाम। हकीम साहब आपको सलाम, मेरी सिस्टर की सर में पेन होता है, आई एम सोबिया। तो जी हकीम साहब कहती हैं कि मेरी सिस्टर के सर में दर्द होता है।
0: सही है, अब इसकी देखा जाए तो जो सर का दर्द है ये 70-72 किस्मों का है,
1: 70 से 72
0: किस्मों का होता है। अब उसकी कई वजूहात, तो बेहतर तो ये है कि आप अगर कभी मौका मिले तो आप दवाखाने पे तशरीफ लाएं ताकि उसके मुताबिक फिर अपनी बहन का इलाज कर सकें कि असल में मसला है क्या। और बाकी अगर आप उसका कोई देसी मेडिसिन से या जड़ी बूटी से अगर आप चाहते हैं उसका इलाज, तो उसके लिए फिर ये है कि आप बाजार से इस्तखद्दूस ले लें,
1: ठीक है
0: पंसारी से उसको पाउडर बना के रख लें, उसमें जरा थोड़ा सी मिट्टी घटा होता है उसे जरा झाड़ के उसके बाद आप उसको पीसे और पाउडर बना के रख लें।
1: बिल्कुल।
0: तो आधा चमचा जो है टीस्पून जो है चाय वाला, इसको आप एक कप गरम चाय के साथ
1: ठीक है
0: आप उसे इस्तेमाल कर सकते हैं कि आप उसे फक्की के या पाउडर के तौर पे मुंह में डालें और ऊपर से एक कप गरम चाय पिए, तो उससे यह है कि आपको सुकून मिलेगा और सर का दर्द इंशाल्लाह रफा होगा। लेकिन ये जो है टोटके या नुस्खे ये वक्ती तौर पे तो बेहतर हैं, लेकिन फॉरएवर के क्या वजूहात है और वो वजूहात के बिना पे दोबारा फिर ऐसी चीज सामने ना आए तो उसके लिए फिर उसकी तशखीस और फिर उसका इलाज है
1: वो बहुत लाजमी है। बिल्कुल
0: और वो लाजमी है,
1: ऐसी बात है। बिल्कुल खवातीन हजरात, अगर आपको भी इस तरह का मसला है तो कल ही तशरीफ राय अलशिफा दवाखाना सवाल मार्केट नस ट्रैफिक प्वाइंट टांक। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी, कौन और कहाँ से मेरे भाई? तुम्हारे लीवर का मसला है पिया
2: जी?
1: हाँ। कितना अरसा थी गया तुम्हारे लीवर को? अच्छा, मतलब तो आखिर नहीं भाई तुम्हारे लीवर का मसला है ते दारी वारा तो सा फोत थी वैसे अल्लाह न करे। अच्छा ठीक है, मतलब तो समझदे वे तो मतलब तुम्हारा जेड़ा है हाले तक जेड़ा तुम्हारा लीवर है तुम्हारा जिगर जेड़ा है हाले तक मतलब उन मसले में है पिया? ठीक है, मतलब के तुसा उंदा जेड़ा है ना 36 साल तुसा ले पे तो ठीक है ते उंदा एक मुस्तकिल इलाज तो को हाले तक नहीं मिला? अल्लाह अल्लाह खैर करे से। ए दसो कीरी झाकुल गाल करें दे पेवे तुसा रणवाली चू तो मेरा प्यारा भिरा इवें करे से सबई सुमार तो नहीं है ठीक है अपने सारे रिपोर्टा जिरे तुसा 36 साल इलाज करवाया है नवे पुराने रिपोर्टा हिन ओ घिन के ठीक है ते सीधा सवाल मार्केट च हकीम साहब दुआ वे सो इंशाल्लाह किवे जी ठीक है जी जी थोड़े टेस्ट थी पे तकरीबन सारे चाह के तुसा हकीम साहब दो इंशाल्लाह हकीम से बने तो कोई कोर्स दे से 2 महीना दे 3 महीना दे 4 महीना दे इंशाल्लाह इन दे विच तुसा बिल्कुल जबरदस्त थी वैसो
0: इनकी रिपोर्टें देखी जाएंगी
1: जरूर जरूर जरूर हकीम से बने थोड़े रिपोर्टा देख से उसके मुताबिक तो कोर्स बना के दे से ते इंशाल्लाह जेडी थोड़ी 36 साल पुरानी बीमारी है ये जरूर खत्म थी सी अलशिफा दवाखाना ते आके जी पानी तो कढ़ना पौंदा है ठीक है मजीद जड़ा है रेडियो तुसा सुनदे रहो हकीम साहब नाल गाल करे ने बेहतर ए ही जे तुसा अलशिफा दवाखाना शवाल मार्केट कल चक्कर ला गिनो ठीक है अल्लाह हाफिज़ जी। हकीम साहब आपने सुना तो प्यारे भाई कह रहे हैं कि मसला उनको है सो उनको ये बताइएगा वो कहते हैं कि पेट में पानी भी बनता है निकालना पड़ता है
0: जब एक दफा पहले तो बात यह है कि कोशिश ये की जाए कि पानी को ना निकाला जाए यानी बाज दफा सिरिंज वगैरह या ऐसी वगैरह पानी निकालते हैं लेकिन अगर बाज दफा ऐसा हो जाता है
1: ठीक
0: तो
1: है,
0: उसको बार बार पानी निकलवाना पड़ेगा ठीक है। अब दूसरी बात यह है कि इसी बुनियाद पे क्योंकि इनका पेट फूल जाता होगा ना
1: ठीक है
0: तो इसी बुनियाद पे डॉक्टर ने इन्हें कहा था कि भाई ये टाइम जो है शॉर्ट होता है इसका बहरहाल जिंदगी मौत अल्लाह के अख्तियार में है और अगर उसने मर्ज उतारी है तो उसका इलाज भी उतारा है
1: ऐसी बात है।
0: अब दूसरी बात यह है कि जब इस तरह अंदाजे से कुछ नहीं कहा जा सकता ये जब अपनी रिपोर्ट्स लेके और खुद दवाखाने पे आएंगे तो फिर इनसे जो बात होगी इनकी बॉडी इनकी रिपोर्ट्स इनका मर्ज हर चीज सामने होगी
1: बिल्कुल ऐसी
0: फिर बेहतर और सही मशवरा दिया जा सकता
1: इंशाल्लाह। और देखें ना हकीम साहब 36 साल एक बीमारी को हो गए जिंदगी का आधा यानी
0: पूरी जिंदगी अब गिनना है बिल्कुल ऐसी इसमें ही चली गई
1: इलाजों में गुजर गई
0: है बिल्कुल ऐसा ही है।
1: तो हकीम साहब मैं तो यही कहूंगा हर लिसनर को हर हमारे मरीज को कि आप जब भी अपने एक मालिज का इंतखाब करें तो बड़े ही सोच समझ कर करें।
0: दूसरा ये कि आप अपनी किसी भी छोटी सी चीज को नजरअंदाज ना करें ठीक है कोशिश करें कि जैसे ही आपको मौका मिले आप जाके मुशावरत जरूर कर लें।
1: मशवरा बहुत
0: लाजमी नहीं है कि आप इलाज शुरू कर दें लेकिन आप मशवरा जरूर करें تاکہ معالج کی سنیں کہ وہ آپ کے متعلق کیا رائے دیتا ہے.
1: ٹھیک ہے حکیم صاحب, یہ بتائیے گا کہ لیور جو ہے ہمارا جگر,
0: جی
1: اس کے خراب ہونے کی ہم ایسی کون سی غلطی کرتے ہیں, کیسے کون سی وجوہات ہیں جس کی وجہ سے ہمارا جو لیور ہے جگر ہے یہ خراب ہوتا ہے اور ہم اتنے بڑے مسئلے میں جا کے پھنس جاتے ہیں.
0: اس پہ انشاءاللہ آنے والے دنوں میں تفصیل سے بات ہوگی, لیکن اس میں یہ ہے کہ ایک تو ہم لوگ تھوڑا سا اپنے کھانے پینے کا سب سے زیادہ جو ہے وہ ہم نے خود اپنے آپ کو خراب کیا,
1: ایسی بات ہے. ٹھیک ہے,
0: دوسرا یہ ہے کہ بعض اوقات ہم پانی بہت کم پیتے ہیں, تیسرا جو ہمیں آب و ہوا جو پانی جو خوراک وہ اس قابل ہی نہیں ہے. تو اب چیز یہ ہے کہ یہ ساری چیزیں مل کے جو ہمارے باڈی کے پارٹس ہیں, میدا ہے, لیور ہے, ان چیزوں کو نقصان دیتی.
1: ٹھیک ہے,
0: کوشش یہی ہے کہ اگر ایسا مسئلہ ہوتا ہے پہلی تو کوشش کریں کہ اپنی خوراک کو مینٹین کریں, کوشش کریں کہ تیز مرچ مسالے یا روغنی چیزیں ان سے پرہیز کریں اور سادہ خوراک کھائیں.
1: ٹھیک ہے,
0: اور جہاں تک ہے کہ جگر کا اگر مسئلہ ہے تو اس کے لیے آپ کئی ایسی چیزیں ہیں قدرت نے پیدا کی ہیں جو آپ استعمال کر سکتے ہیں اور وہ اس میں فائدہ دیتی ہیں, لیکن مرض سامنے آنے کے بعد صحیح چیز تجویز کی جاتی ہے.
1: ٹھیک ہے حکیم صاحب, پروگرام کا ٹائم بھی ختم ہونے والا ہے, سو آخر میں ایک میسج آیا ہوا ہے کہ السلام علیکم انس بھائی, آپ کو اور حکیم صاحب کو سلام, میں سمرا بات کر رہی ہوں ٹانگ سے, کہتی ہیں کہ میں چاکلیٹس بھی کھاتی ہوں, سموسے پکوڑے بھی کھاتی ہوں اور میرے چہرے پر کیل مہاسے ہیں, کیا یہ ان کی وجہ تو نہیں؟
0: یہ میجر وجہ ہی یہی ہے.
1: اچھا, میجر وجہ یہی ہے.
0: اب چیز یہ ہے کہ آپ تھوڑا سا ان چیزوں کو تھوڑا سا سائڈ پہ کریں,
1: ٹھیک ہے,
0: تو انشاءاللہ آپ کے یہ جو چہرہ ہے یہ بالکل صاف ہو جائے گا. اور دوسرا یہ ہے کہ جو آپ کے معدے کی گرمی ہے جو ان چیزوں کا باعث بن رہی ہے,
1: ایسی بات ہے,
0: وہ بھی ختم ہو جائے گی. اور کوشش کریں کہ بجائے اس کے کہ آپ کوئی کریمیں استعمال کریں, آپ
1: دوا خانہ پر آئیں.
0: دوا خانہ تو چلو ان کو علاج دیکھا, لیکن چیز یہ ہے کہ یہ اپنے طور پہ اگر کرنا چاہیں تو ایلو ویرا
1: یا
0: کوار گندر جو ہے اس کا گودا وہ استعمال کر سکتے ہیں, اپنے چہرے پہ اس کا پیسٹ لگا لیں, وہی اس میں سے ایک پیس کاٹیں کیوب کی طرح کا اور اسے سارے اپنے چہرے پہ لگائیں اور آدھے گھنٹے کے بعد چہرہ دھو لیں. تو اس سے انشاءاللہ ایک تو یہ ہے کہ اس میں جلن شلن یہ ساری چیزیں ختم ہوتی ہیں اور دوسرا یہ خارش دانے یہ بھی ختم ہو جاتے ہیں, یہ کوار گندر میں ہے. اور اگر چاہیں تو اس کو تھوڑا سا خوراک کے طور پہ کھا بھی سکتے ہیں, اس کا ذائقہ کسیلا ہوگا, تھوڑا سا کڑواٹا ہوگی, لیکن ان کے لیے بہت بہتر ہے.
1: ٹھیک ہے حکیم صاحب, آخر میں ہمارے لسنرز کو, مریضوں کو کیا پیغام دینا چاہیں گے آپ؟
0: میرا تو آخر میں یہی پیغام ہے بطور ایک طبیب کے کہ اپنی چھوٹی سے چھوٹی مرض کو بھی اگنور نہ کریں
1: انشاءاللہ.
0: دوسری بات یہ ہے کہ کسی بھی ایڈ کو دیکھ کے یا ایسے اشتہار کو دیکھ کے اپنے طور پہ تجویز نہ کر لیں کہ یار میں یہ چیز اپنے پہ اپلائی کر لوں,
1: کسی سے مشورہ ضرور کریں,
0: کسی
1: اپنے معالج سے,
0: کسی معالج سے ضرور مشورہ کریں, چاہے وہ ڈاکٹر ہے, چاہے وہ حکیم ہے, چاہے وہ وید ہے, لیکن اس سے مشورہ ضرور کریں تاکہ وہ اس کے سامنے آپ ایک کھلی کتاب کی طرح ہو.
1: ایسی بات ہے,
0: وہ آپ کی باڈی, آپ کا مرض, آپ کے مزاج, اس سب چیزوں کو دیکھ کے پھر تجویز کرے گا.
1: ایسی بات ہے,
0: تو آپ کافی حد تک پریشانیوں سے بچ جائیں.
1: ایسی بات ہے, سو بالکل حکیم صاحب بہت مہربانی, آپ نے ہمارے سامعین کے سوالوں کے جواب دیے. اللہ حافظ. بالکل خواتین و حضرات, آپ لوگوں نے گفتگو سماعت فرمائی حکیم سید مشکور احمد شاہ صاحب کی, جنہوں نے آپ کے سوالوں کے جواب دیے جو صحت کے حوالے سے تھے. انشاءاللہ کل بروز سوموار الشفا دواخانہ صبح 8-9 بجے سے لے کر شام 4 بجے تک کھلا رہے گا اور حکیم سید مشکور احمد شاہ صاحب سارا دن موجود ہوں گے اور مریضوں کا چیک اپ معائنہ جاری رکھیں گے. انشاءاللہ جی صبح بروز سوموار بہ الشفا دواخانہ بہ واڈ اوروز کلاس وی دا صبح ملا 8 بجے نوالا دم شام 4 بجے پورے بہ حکیم صاحب ہم موجود بھی اب مریضانو چیک اپ آئینہ بچاری ساتھی. بالکل جی, جتنے بھینیے برا سننے پہ انشاءاللہ کل بروز سوموار حکیم سید مشکور احمد شاہ صاحب نے الشفا دواخانہ تے موجود حسن فجر لے 8 بجے کل چاہ کے تے شامی 4 بجے تک آپ موجود حسین بذات خود تے مریضوں کا چیک اپ آئینہ جاری رکھے سن, چاہے تو کوئی بھی مسئلہ ہے پیا بغیر جھجک دے تے مطمئن تھی کہ آ سکتے ہیں. بالکل جناب, آپ بغیر کسی جھجک کے مطمئن ہو کر آ سکتے ہیں الشفا دواخانہ پر. ایڈریس ایک مرتبہ پھر نوٹ فرمائیے. الشفاء دواخانہ، سوال مارکیٹ، نس ٹریفک پوائنٹ، ٹانک اڈا. مزید تفصیلات و معلومات کے لیے ہیلپ لائن نمبر نوٹ فرمائیے 0319-55-23-404 پر آپ چوک کے بعد پروگرام کے بعد بھی حکیم صاحب سے رابطہ کر سکتے ہیں اور صحت کے حوالے سے سوال پوچھ سکتے ہیں. انشاءاللہ کل بروز سوموار الشفا دواخانہ شوال مارکیٹ نس ٹریفک پوائنٹ ٹانک اڈا میں حکیم صاحب شوال مارکیٹ الشفا دواخانہ میں موجود ہوں گے صبح 8 بجے سے لے کر شام 4 بجے تک اور مریضوں کا چیک اپ آنا جاری رہے گا. اسی کے ساتھ میرے پروگرام کا ٹائم بھی ختم ہو چاہتا ہے. انشاءاللہ آپ سے پھر ہوگی ملاقات. اپنا بہت سارا خیال رکھیے. اللہ حافظ. اللہ نگہبان. اینڈ السلام علیکم.